लग जाए किनारा, वही देख समय की है सारा, तुझको चलना होगा, तुझको चलना होगा, तुझको चलना होगा, तुझको चलना होगा। चले चले रे सारा चंदा, चले चले रे सारा, तुझको चलना होगा, तुझको चलना होगा।